0: इस अवसर पर लोग घरों को अंदर बाहर से पानी से घोते, स्वच्छता करते हैं, नए कपड़ों पहनते और सात रंगों के रोशनी दहंगों से तीर और बाद नामक कंगन बनाते थे। 10 दिनों बाद इसे हवा में छोड़ दिया जाता था। ये परंपरा आज भी कुछ क्षेत्रों में थोड़े परिवर्तनों के साथ देखी जाती है। यह सात रंगों का धागा इंद्रनोश का प्रतीक माना जाता है, जिसे तीर से भी छोड़ा जाता है। मजंदरान क्षेत्र में आज भी 13वीं रात तीर माह का रिवाज देखा जाता है, जो तिरकोण पर्व की परंपरा के निरंतरता है। लोग 13वीं रात के शाम घर आंगन के सफाई और स्नान के बाद एक पारंपरिक उत्सव का आयोजन करते हैं। इस अवसर पर वे एक दवीत सजाते हैं, जिसमें विभिन्न प्रकार के पहल, मिठाइयां और सलाद रखे जाते थे। भोजन के बाद परिवार के सदस्य हाफिज के दीवान से पहल निकलते हैं। बच्चे समूह बनाकर गलियों में गीत और लोक धुन गाते हैं और घर घर जाकर इस पर्व की बधाई देते हैं। लोग उन्हें पहल और मिठाइयां प्रदान करते हैं। आज के तजिक क्षेत्रों में भी पानी से जुड़े विश्वास और परंपराएं, जैसे वर्षों के कामना, सूखा रोकने के अनुष्ठान आदि लंबे समय से प्रचलित रही है। कुछ क्षेत्रों में अशंगलोन, शुष्क होतोन और चिलल होतोन जैसे अनुष्ठान हाल तक वर्षों के लिए किए जाते थे। तजिकिस्तान के कुछ हिस्से में आज भी तूफान, बिजली और वर्षों से जुड़े देवानों के बारे में मान्यताएं मिलती है, जिन्हें कहे खंबार और कहे बोबे खिलदार कहा जाता है। ये सभी प्राचीन तीर देवता से जुड़े लोक मान्यताओं के रूप में देखे जाते हैं। हमारे संवाददाता से बातचीत के दौरान तजिक राष्ट्रीय शादला के प्रत्यापक बुमरोद शरीफ जोदा ने प्राचीन पर्व तिरकोन के इतिहास और उसके महत्व के बारे में अपने विचार इस प्रकार व्यक्त किए।
1: همه این جشنویانه که بینید در کشور ما در زمان استقلال دولتی جشنوی خیلی زیادی رو احیا کردن، از قبیل نوروز که جهانی شد، تیرگون
0: همه لوگون که پرچین دیوارو میسه ایک جوراجا که ساتن تتاکی وشو میپون جیویت هوا اور سمچ که سانس که تک جیون میپیر سه پراویش کر گیا. یه پرو نوروز صدا اور شبیه الدو که صد همه ایتیاس ایک مول پرو جو که پرامپارو اور پرچین سانس که تک مولیو سه همه جوراو که پرچین है, ताकि लोग अपने जड़ों से दूर न हो, आवश्यक है कि अतीत में मौजूद सभी विश्वासों, परंपराओं और मूल्यों को जीवित रखा जाए और उन्हें आज तथा आने वाले पीढ़ियों के करीब लाया जाए। तिरकोण केवल एक त्योहार नहीं बल्कि प्राकृतिक जल, एक जूता और राष्ट्रीय पहचान के प्रति सम्मान का प्रतीक है। बदख्शान क्षेत्र में भी तिरकोन के परंपराओं के विशेष अवशेष सुरक्षित है। यहाँ भले ही ये पर्व औपचारिक रूप से मनाया न जाता हो, लेकिन जब नहरों या जलधारों में पानी छोड़ा जाता है तो लोग एक विशेष अनुष्ठान करते हैं, जैसे शोगनोन और रोशखाला में खात सार दियेद या खात आय चिंद आर्यात पानी छोड़ना या नहर में पानी प्रवाहित करना कहा जाता है। तिरगुन और मिर्गुन नवरोज और सदा के तरह एक प्रतीकात्मक चिहन स्वशिष्टक से भी छोड़े जाते हैं, जैसे सूर्य के चक्र का प्रतीक माना गया है। इसके चारों दिशाएं चार श्रंतों, चार मूल तत्वों और वर्ष के चार प्रमुख पर्वों का प्रतीक है। नवरोज प्रतवे वसंत, तिरगुन जल ग्रीष्म, मिर्गुन वायु शरद, यल्दा सदा अगेन शते। ترگونا پاروگادیک ویا پاگادیان کرنا ایسکه از پاشت پالون کو سپاشت کرنا اوریسکه مولیون کو پنرجیویت کرنا سامایکیا و شکتا ہے سواتان تر تاجکستان راشا اکتا اورا شانتی کستان سابق دیشکه راشواتی ممالی رامون کی پالون کی تحت جال اورا جال کتنی تیک اکشتر منت راشتا سرپار پراموک اگرانی دیشومی سے ایک من نجاتا ہے اس لئے پرچین پرامپارو کی اون مولیوں کو جو جل کے سامان سے جوڑے ہوئے ہیں ترکون کے اتصاب میں ادونیک تجیک سماج کے سمکالین اپلابدیو اور درشتکون کے ساتھ جوڑنا ایک اتیانت باز و پور کریا ہے سمگرا روپ سے کہا جا سکتا ہے کہ ترکون کا جل کا پارو کے روپ میں سما جا سکتا ہے جو آپ نے ویا پاگاریا اور اتصاب کے شیلی میں مدیم سے ہمارے پروجو کے اتحاس کو آج کے تجیگ راشتہ کے جیون سے جوڑنے میں مطفور بومی کا نبھا سکتا ہے اس لئے اس کا سامان کرنا اور اسے ایک وستوی کا جن اتصاب کے روپ میں ثابت کرنا ادھونک تجیگ سامج کے پرتیگ سادسیا کا کرتاویا اور نیتیگ ذمہ داری مانا جاتا ہے سامانی تشریتا وہ اپنے ترکون جال کپار اور پروجو کے اتحاس کو بارتمن سے جورنے والا پول ہے وشای پر ہمارا یہ ویوارن تاجکستان کے بحری پرسارن ریڈیو وزی توجہ کے ہندی کھان سے سنا آپ کے ساتھ ہے سنپدک نیوز و شویرہ اور نردشاک ابو منصور اسمویل

0: इस अवसर पर लोग घरों को अंदर बाहर से पानी से घोते स्वच्छता करते हैं, नए कपड़ों पहनते और सात रंगों के रोशनी दहंगों से तीर और बाद नामक कंगन बनाते थे। 10 दिनों बाद इसे हवा में छोड़ दिया जाता था। ये परंपरा आज भी कुछ क्षेत्रों में थोड़े परिवर्तनों के साथ देखी जाती है। यह सात रंगों का धागा इंद्रनोश का प्रतीक माना जाता है, जिसे तीर से भी छोड़ा जाता है। मजंदरान क्षेत्र में आज भी 13वीं रात तीर माह का रिवाज देखा जाता है, जो तिरकोण पर्व की परंपरा के निरंतरता है। लोग 13वीं रात के शाम घर आंगन के सफाई और स्नान के बाद एक पारंपरिक उत्सव का आयोजन करते हैं। इस अवसर पर वे एक द्वीप सजाते हैं, जिसमें विभिन्न प्रकार के पहल मिठाइयां और सलाद रखे जाते थे। भोजन के बाद परिवार के सदस्य हाफिज के दीवान से पहल निकलते हैं। बच्चे समूह बनाकर गलियों में गीत और लोक धुन गाते हैं और घर घर जाकर इस पर्व की बधाई देते हैं। लोग उन्हें पहल और मिठाइयां प्रदान करते हैं। आज के तजिक क्षेत्रों में भी पानी से जुड़े विश्वास और परंपराएं, जैसे वर्षों के कामना सूखा रोकने के अनुष्ठान आदि लंबे समय से प्रचलित रही है। कुछ क्षेत्रों में अशंगलोन सुस्कहोतोन और चिललहोतोन जैसे अनुष्ठान हाल तक वर्षों के लिए किए जाते थे। तजिकिस्तान के कुछ हिस्से में आज भी तूफान बिजली और वर्षों से जुड़े देवानों के बारे में मान्यताएं मिलती है, जिन्हें कहे कंबर और कहे बोबे किलदार कहा जाता है। ये सभी प्राचीन तीर देवता से जुड़े लोक मान्यताओं के रूप में देखे जाते हैं। हमारे संवाददाता से बातचीत के दौरान तजिक राष्ट्रीय विश्वविद्यालय के प्राध्यापक बुमरोद शरीफ जोदा ने प्राचीन पर्व तीर्गों के इतिहास और उसके महत्व के बारे में अपने विचार इस प्रकार व्यक्त किए।
1: همه این جشنهایی که بینید در کشور ما در زمان استقلال دولتی جشنهای خیلی زیادی رو احیا کردن، از قبیل نوروز که جهانی شد، تیرگون
0: همه لوگون که پراچین دیوهارو میسه ایک جوراجا که ساتن تتاکی وشو میپون جیویت هوا اور سمج که سانس که تک جیون میپیر سه پرویش کر گیا. یه پرو نوروز صدا اور شبیه الدو که صد همه ایتی از ایک مول پرو جو که پرامپارو اور پراچین سانس که تک مولیو سه همه جوراو که پراچین है, ताकि लोग अपने जड़ों से दूर न हो। आवश्यक है कि अतीत में मौजूद सभी विश्वासों परंपराओं और मूल्यों को जीवित रखा जाए और उन्हें आज तथा आने वाले पीढ़ियों के करीब लाया जाए। तीर्थों के वाल एक त्योहार नहीं बल्कि प्राकृतिक जल एक जूता और राष्ट्रीय पहचान के प्रति सम्मान का प्रतीक है। बदखशान क्षेत्र में भी तिरकोन के परंपराओं के विशेष अवशेष सुरक्षित है। यहाँ पहले ही ये पर्व औपचारिक रूप से मनाया न जाता हो, लेकिन जब नहरों या जलधारों में पानी छोड़ा जाता है तो लोग एक विशेष अनुष्ठान करते हैं, जैसे शोगनोन और रोशखला में खात सार दियेद या खात आय चिंद आर्यात पानी छोड़ना या नहर में पानी प्रवाहित करना कहा जाता है। तिरगुन और मिर्गुन नवरोज और सदा के तरह एक प्रतीकात्मक चिहन स्वशिष्टक से भी छोड़े जाते हैं, जैसे सूर्य के चक्र का प्रतीक माना गया है। इसके चारों दिशाएं चार श्रंतों चार मूल तत्वों और वर्ष के चार प्रमुख पर्वों का प्रतीक है। नवरोज प्रतवे वसंत, तिरगुन जल ग्रीष्म, मिर्गुन वायु शरद, यल्दा सदा अगेन शते। ترگونه پاروگادیک ویا پاگادیان کرنا ایس که از پاشت پالون کو سپاشت کرنا اوریس که مولیون کو پنرجیویت کرنا سامایکیا و شکتا هی سواتان تر تاجیکستان راشا یکتا و راشانتی که سانستابک دیش که راشواتی ممالی رامون که پالون که تحت جال و را جال کتنیتی که کشتر میند راشت سرپار پراموک اگرانی دیشو میسی ایک منجتا هی ایسلی پرچین پرامپاروکی اون مولیون کو جو جال کے سامان سے جڑے ہوئے ہے ترکون کے اتساو میں آدھونک تاجیک سماج کے سمکالین اپلبدھیوں اور درشٹیکون کے ساتھ جوڑنا ایک اتیانت باز و پرکاریا ہے سمگرا روپ سے کہا جا سکتا ہے کہ ترگون کا جال کا پارو کے روپ میں سما جا سکتا ہے جو آپ نے ویاپاگاریا اور اتساو کے شیلی میں مدیم سے ہمارے پروجوں کے اتحاس کو آج کے تاجیک راشٹر کے جیون سے جوڑنے میں مہتوپورن بھومیکا نبھا سکتا ہے اس لیے اس کا سمان کرنا اور اسے ایک واستوک جن اتسو کے روپ میں استھاپت کرنا آدھونک تاجیک سماج کے پرتیک سدسیہ کا کرتویہ اور نیتک ذمہ داری مانا جاتا ہے سمانت شیتا ہوا اپنے ترکون جال کا پار اور پروجو کے اتحاس کو ورتمان سے جوڑنے والا پول ہے وشے پر ہمارا یہ ویوارن تاجکستان کے بحری پرسارن ریڈیو وزے توجے کے ہندی کھان سے سنا آپ کے ساتھ ہے سنپدک نیوز اور شعرا اور نردیشک ابو منصور اسماعیل.